0: وعلیکم السلام سر، خوش آمدید سر.
1: دعاؤں الحمدللہ، کیر صاحب جو گلائے مجھے سائیں
0: سائیں مزار حسین کولڈی کنگی کھان دا
1: خوش آمدی چون تھا مزار حسین صاحب، ٹھیک آئی ہو چھا پچھن دا مجھے سائیں ڈاکٹر صاحب کا
0: ڈاکٹر صاحب کو پچھن آگے مادو تکلیف آ مادو صفحہ جو کازو گرم تھیا
1: بس مادو گرم تھی جو آران دو گرمی وری مادو گرم پو کو جو ونے کو رانے چھا کھائیں گاڑے ونے پو
0: سائیں کو دوا جو کا دس دس جو
1: دس بے جام آنے دوا بے جام آ رگو مانو استعمال کرے پروفیسر ڈاکٹر منظور حسین میمون صاحب ویٹھو آ کوچڑی کبیر 8 کلومیٹر میراپور 10 منٹن میں ڈائریکٹ میراپور ودھن بٹرا پیٹرول پمپ کے بالکل ساموں پروفیسر ڈاکٹر منظور حسین میمون صاحب جرمن ہومیوپیتھک کلینک بدھن سا ان جو علاج موجود ہے الحمد للہ ان جو اج تا ڈاکٹر صاحب جو موضوع ہی ایچ پائلری مادے جی تکلیف ایچ پائلری تھیندی مادے جی تکلیف جے کرے ہے پہلے شروعاتی مادے جی تکلیف تھیندی ہے ان کے بعد میں اگتے ہلی ہلی جنے اسیں کیئر نہ ہوں کنا توجہ نہ ہوں دینا پون ایچ پائلری تھیندی ہے
0: جی سر
1: ٹھیک ہے مجھے بھا بدھو ایف ایم بدھو ڈاکٹر صاحب وہاں کے بدھائے تو ماشاءاللہ
2: جی بالکل ایک تا جو سو مادے جو جمع پہرے گال بدھائی تے کھوڑ ساری وجوہات ہوندی ہیں سموکنگ بھی مانو گھنا کندا ہیں چائے جو استعمال کرنو کندا ہیں گرم شیوں گھنیو کھیندا ہیں یا ہارڈ ورکنگ گھن جی ہوندی ہے ڈپریشن دے کرے ائی جو سو گھنے کھائن دے کرے ورکنگ نہ کرن دے کرے گھن جو افیشلی ورک ہوندا ہے اوتے ہی کھائی اوتے ہی بیٹھا ہوندا ہیں تے ان دے کرے بھی مانی صحیح ہضم نہ تھی ہے ان کے کرے جو ہے سو میدو بلومنگ فالے پھول جی ویندو ہے پوئے وہ تکلیف ایسیڈیٹی تھی ویندی ہے سو ان کے کرے جو ہے سو بہتر ہے تو ہر کھادے کا بعد میں سونف چوسن تمام ضروری ہے روزانہ رات جو ادھ چمچی سونف جی ادھ چمچی جیرو ادھ چمچو جان پانی میں کاڑے پانی میں چھانے تاں وجی رکھی چھڑے صبح جو ان میں کاڑے ائی چھانے او کاڑو جکو ہے سو تمام بہتر ہے جکو مادے کے پیرن سان جکو ہے سو جے کے بھی ہاضمے جو سرشتو ہے ان کے ہو بالکل صحیح کر چھدو ہے ان جے کرے ائی ان کے علاوہ جے کرے قبض بھی رہے تو تا روزانہ رات جو نیم گرم کھیر میں اسپنگل جو ساشے وٹھی ہے اسپنگل جو چھلکو جکو ہوندو ہے او چمچی رات جو کھیر میں وجی او استعمال کر ان سان بھی مادو تھدو بھی رہندو ہاضمو بھی اواں جو بہتر رہندو قبض کا بھی تمہیں بچ سکدو پر گڈو گڈ یہ صرف ایکڑی کھائن جی حد تائیں بہتر ہے لیکن ان جے احتیاط تمام ضروری ہے ایک تو جی میں پہلے گال کی تو چائے جو استعمال گھٹ گاڑھو مرچ بند ترل شے جوشو یہ تھیندو ہے جو مانو باہر نکرے تو برگر باربیکیو اڑے قسم جو مرغن غذاؤں یا کچھ بریانی وغیرہ یہ شیوں گھڑیوں کھانے سے تکلیف ودھندی ہے ان کے کرے ان کی جگہ تے تھدیوں شیوں کھیر جو استعمال فروٹ جو استعمال کرنا تمام ضروری ہے جی ماں پہ گال کہ کھادو کھائی پانی یکدم نہ پیجے پانی ادھ کلاک مانی کا اگے پیڑ گھرجے مانی کا کلاک بعد میں پانی پیڑ گھرجے ان سے جو ہے سو یعنی اواں کے ریلیف ملی سکے تو جی سر
1: پروگرام ہے صحت کی گال چی میرا پر ایف ایم 94 جو آواز اواں جی سماعت نے پہنچے پیو پروگرام میں کال کی طرف ونداسی ایک کالر لائن تے موجود ہے برحال کال ڈراپ تھی چکی ہے پروفیسر ڈاکٹر منظور حسین میمون صاحب اساں جی اسٹوڈیو میں موجود 0301-91-8051 اساں لائیو کال جو نمبر ہے اواں کہیں بھی وقت ڈاکٹر صاحب سے رابطہ کر سکو تھا 0301-91-8051 ڈاکٹر صاحب ہر اربا خمیس جمعہ چھنچھر آچر سومر تے صبح 10 کھان شام 5 وگے تائیں جرمن ہومیوپیتھک کلینک ساموں ودھن پوٹرا پیٹرول پمپ کوٹلی کبیر روڈ مہراپور میں مریضوں جو علاج کرنا ہے ہر جمعے چھنچھر آچر تے یعنی ہفتے جا 3 ڈی چیک اپ فیس ڈاکٹر صاحب جی بالکل فری ہوندی ہے بالکل مفت ہوندی ہے جمعہ چھنچھر آچر یعنی ہفتے جا 3 ڈی چیک اپ فیس بالکل مفت ہے بالکل فری ہے تمہاں ڈاکٹر صاحب کے کہیں بھی وقت دکھارے سکو تھا ہر اربا خمیس جمعہ چھنچھر آچر سومر تے یعنی ہفتے جا 4 ڈی اواں کے بدھائیے ہلو تو انگارے والے ڈی کلینک بند ہوندی ہے ڈاکٹر صاحب جی پروفیسر ڈاکٹر منظور حسین میمون صاحب مختلف بیماری جو ماہر ڈاکٹر ہے کدیں بھی اواں کے مایوس نہ تھو کا بھی بیماری لا علاج نہ مختلف بیماری جا ماہر ڈاکٹر ہیں پتے کی پتھری ہے گردے کی پتھری مسانے کی پتھری پائلس ہیں نک جی ہڈی ودھیل ہے گلے جا گدود ان بغیر آپریشن جی کامیاب علاج کیا وے تو پروفیسر ڈاکٹر منظور حسین میمون صاحب سندھ جو مشہور معروف ڈاکٹر پنجاب کا وٹھی کرے بلوچستان کا وٹھی کرے پوری سندھ کا ڈاکٹر صاحب وٹ مریض اندا رہندا ہے کالر لائن تے موجود ہے دسو کتھاں جو کالر ہوندو
3: السلام علیکم کہہ رہے ہیں کتھاں گا دا छा पुछण चाहींदा डॉक्टर साहब खां? जी कब्ज़ी थी रहे। ठीकु आहे, एफएम ॿुधो, डॉक्टर साहब मूंखे ॿुधाए थो।
2: जी साईं, इहो साॻी मादे जी मसाइल आहिनि ऐं मादे जे करे ई जेको आहे सो जॾहिं मादो अव्हांजो सही वर्क न कंदो आहे त इन जे करे ई अव्हांखे कब्ज़ ऐं कब्ज़ अव्हांखे ख़बर आहे त हर मर्ज़ जी माउ जेको आहे सो सॾियो वेंदो आहे। इन जे करे कब्ज़ जा बि खोड़ सारा सबबु आहिनि। वॾे में वॾो सबबु हिकु त राति देरि ताईं जागण, निंड जो सही जेको आहे सो न हुजणु, ऐं ॿियूं के अहिड़ियूं मेडिसिन्स माण्हू एंटीबायोटिक्स वग़ैरह या कुझु का अहिड़ी बीमारी लॻियल हूंदी आहे को दवाऊं दवाउनि जा साइड इफेक्ट्स जे करे बि जेको आहे सो कब्ज़ रहंदो आहे। ऐं चांवर जो इस्तेमालु ज़्यादा हुजण जे करे, खीर न पीअण जे करे, इन जे करे खीर जो इस्तेमालु पंहिंजे रूटीन में आणे उन जी दवा होम्योपैथिक में थींदी आहे। तव्हां बिल्कुलु रूबरू ॾेखारे सघो था।
3: हीअ कॉलर लाइन ते मौजूदु आहे, कॉल चैनल सां केरु आहे? अस्सलाम अलैकुम।
0: वालेकुम सलाम।
3: केरु आहे, किथां ॻाल्हायो
0: था? साईं, मां खेरपुर खां।
3: छा पुछणु चाहींदा डॉक्टर साहब खां?
0: डॉक्टर साहब खां इहो पुछण था चाहियूं त केॾीमहिल हमरा अॻे माना दिमाग़ में सूर थो पवे।
3: अच्छा, उमिरि घणी आहे?
0: उमिरि साईं 36 साल।
3: अच्छा, ठीकु आहे, डॉक्टर साहब खां ॿुधाए थो।
4: अधु मथे में सूर थो पए, सॼे मथे में सूर थो पए।
0: साईं, खाॿे पासे अधु में
4: अधु मथे में सूर थो पए, उहो बि खाॿे पासे में। वरी पाण नथो ॻाल्हाए, तोखे थो चए, भला ज़ुबान कोन अथसि छा?
2: हींअर मथे जे सूर में वरितल हूंदो न? सो एक्चुअली मैग्रीन पेन इनखे चइबो आहे, यानी हिकु पासे ॾांहुं ॿिए पासे ॾे जेको सूर वञे त माइग्रेट मां निकितल हूंदो आहे, यानी माण्हू जेको आहे मैग्रीन पेन इनखे चइबो आहे। पोइ चाहे कंहिंखे सॼे पासे बि पइजी सघे थो, कंहिंखे खॿे पासे बि पइजी सघे थो। अहिड़े पेशंट खे जॾहिं तकलीफ़ वधी वेंदी आहे त पोइ ईअं तकलीफ़ महसूसु थींदी आहे ॼण मथे में हथोड़ा लॻनि पिया, ऐं अंधेरे में तकलीफ़ हुनजी वधंदी आहे, ऐं मिठाण खाइण सां हुनजी तकलीफ़ वधंदी आहे, ज़्यादा ॻाल्हाइण सां हुनजी तकलीफ़ वधंदी आहे। इन जे करे उनजी दवा जेको आहे सो मेडिकल में केतिरी बि सिर्फ़ु आराम खां सवाइ ॿी का बि टेबलेट दवाई हुनखे न ॾींदा आहिनि, ऐं उहा बिंग सिर्फ़ु टेम्पररी टाइम लाइ हूंदी आहे, को बि उनजो इलाजु न आहे। असां वटि अलहमदिल्ला अलाह ताला जा करोड़े अहसान आहिनि, इन मर्ज़ जे बारे में बि असां वटि व्यूज़ मौजूदु हूंदा आहिनि, ऐं इन मर्ज़ जो बि असां कामयाबु हद ताईं 101% असां 10% इलाजु कयो आहे ऐं कामयाबु वियो आहे। कंहिं बि पेशंट खे, ऐं ख़ासि करे इहा अलामत औरतुनि में बि ज़्यादा थींदी आहे, मर्दनि में बि थींदी आहे, लेकिन औरतुनि में कुझु ज़्यादा ई थींदी आहे, उन जूं बि वजूहत आहिनि। लेकिन हिन अदे खे जेकॾहिं इहा तकलीफ़ आहे त मां उनखे सिर्फ़ु मशवरो इहो ॾींदुसि त ॿी दवा खे छॾे करे होम्योपैथिक हुनजी ट्रीटमेंट कराए, इनशा ताला कुझु ई अरसे में इहो अदो ख़ुदि अव्हांखे पाण व्यूज़ ॿुधाईंदो त मुंहिंजी तकलीफ़ छॾे वई आहे अलाह जे हुकुम सां।
4: ख़तमु थी वियो। डॉक्टर साहिब, आख़िर में मां कहिड़ो पैगाम ॾियणु चाहींदा, ऐं आउं चाहींदुसि त तव्हां जेके ॾींहुं वेहो था क्लिनिक ते उहो बि दोस्तनि खे ॿुधायो, पंहिंजो नंबर बि नोट कराए छॾियो, कहिड़े कहिड़े टाइम मां सां राबितो करे सघनि था डॉक्टर साहिबु?
2: जंहिंसीं क्लिनिक जो शेड्यूल टाइम अव्हांखे हिकु दफ़ो ॿीहर ज़रूरु ॿुधाईंदासीं। हफ़्ते जा 6 ॾींहं, जुमो, छंछर, आचर, सूमर, अरबा, खमीस, संगारे जो ॾींहुं क्लिनिक असांजी बंदि हूंदी आहे। इन में हफ़्ते जा 3 ॾींहं असांजी चेकअप फीस फ्री हूंदी आहे, जुमे जो ॾींहुं, छंछर जो ॾींहुं, आचर जो ॾींहुं। अलबत्ता दवा मरीज़ खे पंहिंजी वठणी पवंदी आहे, ऐं अहिड़े तरीक़े सां टाइमिंग जेकी आहे सुबुह जो 10 बजे खां शाम जो 5 बजे ताईं क्लिनिक जी एड्रेस जेकी हूंदी आहे कोटड़ी रोड साम्हूं वज्रपुटा पेट्रोल पंप, ऐं जेको सो मेहरापुर शहर, इहो ज़रूरु यादि कंदा। ऐं आख़िर में पैगाम सभिनी दोस्तनि जे लाइ, ख़ासि करे यंगर्स जे लाइ इहो ई आहे त माउ पीउ जंहिंजो जहिड़ो आहे उनजे लाइ तमामु जेको आहे सो गनीमत आहे, ऐं उनजी ख़िदमत ज़रूरु कंदा करियो। ऐं माउ पीउ जी ख़िदमत करण सां माउ जे पेरनि जे हेठां जनत आहे, इहो तव्हां ॿुधो ई हूंदो, लेकिन माउ पीउ जी ख़िदमत करण सां बि अव्हांखे न सिर्फ़ु जनत मिलंदी बल्कि अव्हांजो सारियूं जेके तकलीफ़ूं आहिनि उहे ख़तमु थी वेंदियूं। वॾी महिरबानी, दुआनि में ज़रूरु यादि।
4: तमामु घणी महिरबानी डॉक्टर साहिबु, तव्हां असांखे पंहिंजो क़ीमती वक़्तु ॾिनो। प्रोफेसर डॉक्टर मंज़ूर हुसैन मेमण साहबु असांजे स्टूडियो में मौजूदु हुआ, जेके सिहत बाबति मालूमात ॾेई रहिया हुआ। प्रोग्राम जो बि वक़्तु पियो अचे थो पंहिंजे पुॼाणे जे तरफ़ वञे पियो, वक़्त जो अहसासु, तंहिंजे करे सभिनी दोस्तनि खां असीं माज़रत बि वठंदासीं जिन खे कॉल्स जिन जूं शामिल न आहियूं करे सघंदा, ऐं तमामु घणियूं कॉल्स हूंदियूं आहिनि प्रोग्राम में। इन ते अॼु प्रोग्राम जो बि वक़्तु पियो अचे थो पंहिंजी पुॼाणी ते, जॾहिं बि दुआउनि जे लाइ हथु खणो त असांखे पंहिंजे दुआनि में ज़रूरु यादि रखिजो। ॿिए प्रोग्राम ते ॾींदा इजाज़त, अलाह निगहबान, अलाह वाहिगुरु।